0: खूबसूरत बन जाए जब साथ हो एक खूबसूरत आवाज रेडियो अमन 88.4 का रख जहां मसीह की मालूमात और एंटरटेनमेंट सब कुछ आपके लिए।
1: खबर को द लोबो द मैदान भी यादा पार्लियमान मसलक इलाकाई भी या खामी खबर को स्तासुवी या स्तासु द चापेरियाल रसऊबा स्तासुगत द वागदार नतर बादारा नो तरला सकोल शे तासु मौजूआती इल्मी और सेंसी मालूमात پا اخباری نڑے کی دا خپل کوربا احمد زار سرا صرف او صرف پا امن ریڈیو نیٹورک امن ریڈیو نیٹورک جوان رنگ او امن

0: Τώρα είμαστε με τη Δάρτα που γεννήσε από τα σαπάρ και δεν θα έχω χωστηθεί.
1: Για να τι σε τα ρεχανά από σαπάρ και έχω με ίσμα βάσινγκ πόρτερ ο χωστηθεί.
2: Έσμα βάσινγκ πόρτερ.
0: Μάρα είμαι τη μόχο κόρτα national or multinational καπνέιβολ βάσινγκ πόρτερ βοήβη. Κούρσε αξάρ γιλάρ τα κίσε τα σαραγγε σαρα προβρέ.
1: Βέλκολ τα ρεχανά τα γιλεύε χάρβαχτε μούταχα κούρσε κραλέ. Χωτσε καλά να με κούρτα ίσμα βάσινγκ πόρτερ βοήβη σε ρικρέτη. Ο στούλ κούρβαλα να χωσούλτη.
0: अच्छा है मिस जी ब्याह कुर्ता जहर सरावरों उदार तो ये या जब इश्मा वाशिंग पाउडर से सदा से खास खासियत थी
1: तारे खाना इश्मा वाशिंग पाउडर खास खासियत दागा दी जी कपड़े सब युक्शली को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूद की वो दिनोर सरफे पर नस्बात इश्मा वाशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवात लोसीना नखर पवी
0: شام از دی چه دم رکشلا ریزلت یه دای دارتا اویه چه داو موتا چیرتا ملویشی
1: تار کنا داو تو دا پا بانگول شه اندرون لکی گیرد جان زبه گاله پشوی مارکی شه دیشما من دیستیبیوتر حافظ ایر سیب سار او دارتا ملویشی جرستان می سیزی نب جانا
3: دیتن رکه جرستان می سیزی نب جانا اشما فرمولا بیوتی کریم دارکم نپکی دا سیرم و مکس کول ضرورتشتا او نو ویتامین کپسولا او گرانتای سر با خوراکای تا مخ در تصفکوی انشاءالله
4: و اشما فرمولا بیوٹی کریم زنده باد
5: ز سمیر د مصری بانډا محله حسن هیننا ز په مصری بانډا کې د 13 لسو کارونه د کاسمیټکس کاروبار کوما پکور کې ملکی او غیر ملکی هر قسمه پروډکټ خرڅوما ما په ژوند کې داسې کمپنی نه لیدلې چې خلک وسره دومره مینه او خلکو ته دومره فایده ملاویږي هغه کمپنی د اشما کمپنی ده چې اچا اشما پروډکټ پکاري ما سره ملاویږي او په ګارانټي سره ورکوم پاکستان زنده باد اشما کاسمیټکس پاینده باد

मेरी प्यारी बहन भाई ना वेलकम किरण सलाम वालेकुम होगा अरोरा अनिल आई एम द अरिज़ोना मां सर इश्मा मुस्कान हम मलगरे दा डेरा ज्यादा मनना सलाम वालेकुम इकराम भाई से मुस्कान इंदरा वेल पेंडई ना भाई से इश्मा फार्मूला ब्यूटी क्रीम इस्तेमाल होगा 18 रोजे हुए हो भाई जमा पे मख बांधी अब मी खून दी आजमा खोगी खोरे दे द पारे चकम दे वरसरा इश्मा राइस फेस वॉश या इश्मा डेली फेस वॉश इस्तेमाल वन इंशाल्लाह ब खत्म शी खान आई एम जरलेज خیبر پختونخوان زمون پروڈکٹ چکم دے آغا بہر روان شو او الحمدللہ پورا پاکستان کے ملاوی یونیک ٹیلر دعا سلام علیکم وعلیکم السلام ڈیر زیات مننا السلام علیکم اکرام لالا سنگ اے پروگرام دے زبردست اے او اشما فیسواش ڈیر زیات خکول

भाई जी सलाम क्यूट भाई जानी संग ये संग हालात ही वही क्यूट भाई जानी सलीम और व्हाट सॉन्ग ब्लैक है गाना अच्छा ओए मोन तली कब ले कौन सा भाई भाई जानी सलाम को वसीला जनद हिना से हरहान अफरीदी और सुंदर अमरा महनूर देवा महसूद जोनी खुशी खान देसरा खानी से लड़ता ऐमन था और सलमुना भाई ठूल होता और तू तो स्लूट ओके क्यूट भाई जानी कश्यप राम करक ओके बाय ओके जी बाय बाय और बाय बाय ना करना प्रोग्राम नो सरोवर भाई भाई जी अस्सलाम वालेकुम भाई कैसे हो उम्मीद करता हूँ कि आप ठीक ठाक होंगे पाकिस्तान के परचम में गहरा सबज रंग इस्लाम और मुसलमानों की अक्सरियत की नुमाइंदगी करता है जबकि सफेद रंग पाकिस्तान में रहने वाले अकलियत और अमन की अलामत अच्छा है मुंतहा टांगे रकियो जहान मैंने जवाब दरगाह वही जी हबीब रहमान अरमानी और हसन हे लफराम बेचनी यार मेरा रकीब था पाती की गई लख मीरास में चितरबुर दबा दे शीना वाजी वाजी वाजी वाजी वही जी कला बख सच्चा का मैं से ये कला बख सच्चा का मैं गई खरीद आओ दफा से सड़े ओके जी वही जी सिफार कंपनी जिंदाबाद जिंदाबाद जी वही जी सवाल जवाब सबज रंग मुस्लिम के लिए अच्छा मुस्लिम अक्सरियत के लिए और सफेद रंग अकलियत के लिए जी यो जहान मनना हबीब और रहमान अरमानी से अच्छा अस्सलाम वालेकुम भाई सबज रंग मुस्लिम और सफेद रंग गैर मुस्लिम को जाहिर करता है और चांद तरक्की और तारा रोशनी को जाहिर करता है आपकी बहन टांग से भाई रोशनी का मतलब है इलम है आपकी बहन टांग से ओके बहन आई नोम नदली कला यू जहान मानना अच्छा अस्सलाम वालेकुम कैसे हो सब सिस्टर को मेरा सलाम आई एम क्रिकेट गर्ल अस्सलाम वालेकुम कैसे हो सब सिस्टर को मेरा सलाम ओके जी डबल रिपीट मैसेज भाई मेरा मैसेज रीड करो ना आई एम क्रिकेट गर्ल ओके रीड शो का ना वही चीज शो लाइव है आई एम क्रिकेट गर्ल जी बेमो इंशाल्लाह टोले शो जी देगा ना अगर लाइव विशा बेगम है और दाबो बिल्कुल शक ना जाए ओ अल्लाह मुद से इमरजेंसी हालात ने वो या ढेरा मजबूरी भी है वो शो लाइव है तो सदी बचता नहीं कवल हाँ जरूरत नचता जी टोले शो में मोला इंशाल्लाह लाइव और अच्छा पीर इसरार से वही छे ओ पीर इसरार ओ मतीउल्लाह साहिब शेहगढ़ है ना जी ठांग ना यो जहान मानना السلام علیکم سویٹ بھائی جانی سنگھ ایک پروگرام تھی زبردست روان سوال جواب دے کرنا چھ شین رنگ چیدا مسلمانوں اور اسلام علامت دے اور سپین رنگ چیدا کہنا اقلیتوں اور امن علامت دے چاند چیدا نوے زمانے اور ترقی ظاہروی اور ستور چیدا روشنی یعنی علم رہنمائی چیدا ظاہروی ہم خوشی خان خٹک واہ جی واہ ماشاء اللہ ڈیر زبردست جواب کمپلیٹ جواب بھائی سلام راسو بھائی آئی مینا آفریدی بھائی یا آنین چیمپو میں کنا نن امی نا رو گوشتا لائے امی میں نن بزور تے لڑا دوما سا رو بڑی بی بی یا مو تو بھی ایسا بھائی چھے مینا آفریدی ماتا خو خفا نہ لگے اچھا پرون والا میسج رہا خدا سے لگے گا لکھا بیمار چھے نا بیمار خو نیا اسے نن سوی آئے السلام علیکم راز مامو جانی سرنگ چال شاہ ریشا خٹک گیاما شو دے آرام آواز دے اوکے سلام میں ویر کے زینب وزیر تھا ہنا افریدی تھا روشی خان تھا اینڈ عالیہ اورگزئی تھا او ٹول خاموش سورہ سسٹر دے اور لسنر دے ٹول تھا اسپیشل سلامونا یہ خوش شیر ارتھ ڈال لائک کو نو اور ریشا خٹک ہے

0: 5340 और दिल मोबाइल नंबर दी 0345-933-2580 0345-933-2580। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: सो खबर की कम देना सो का मानोर खबर है कि आओ जखो खे मा तसो खे हाँ प्रोग्राम हो रहे हाँ हाँ सही मनोर दारत हो या प्रोडक्ट दचा ना खले दासो अच्छा फारूक जी से ना खले हाँ सही दा बिल्कुल फारूक जी से सरा चुकुम दुबई प्लाजा दा पै के दुकान दे दारे सरा देश में टोल प्रोडक्ट मिले भी की सही दा कम प्रोडक्ट जैसे माल दे राइस फेस वॉश सही है बिल्कुल राइस फेस वॉश जो कुम देसे माला वाले शेवर सरसरा नुराहन सुमरा हो प्रोडक्ट सी दारा तो है या क्या ना आओ रे हाँ सब एक आम बोर के मीना वालों था ठीक शो सही था डेरा मनना कॉल के वाली यो जहान मन मनोर मुंगत कॉल करो द करकना नोता सो डेरा जिया था मनन की सिपुर गाम की द कॉल को करक सिटी के बिल्कुल उमर दिन प्लाजी की तासा द 22 ग्रेट शॉपिंग सेंटर सरा देश मा टूल प्रोडक्ट मिला भी की वर्षा सरा खामिद खान से गम देखे ना शगे रोड बांधे दावे सरा देश मा टूल प्रोडक्ट मिला भी की आ सुनहरी बैंक था मखा मख से गम दे खजी गोरु छे कल बने मुसरा बल सो को द कम जेना रजी अस्सलाम वालेकुम सो खबर है कि कम जेना जाकिर खबर कवे मंजीवाला लकी मरवत खजी संग खे कना जवंद खदे
2: शुक्र
0: हा हा फर्स्ट टाइम दे कॉल को हा हा उस बिया मतलब एशमा कॉस्मेटिक प्रोग्राम दे पर दे टाइम रहो बसरो بالکل بس ان شاء اللہ ڈرا روانہ تھا بنو کے نو بس سمرا ہمی نے بال دیا گا رتلیشی کا سور تو ڈرا کے چکم دے مطلب ورتا رتلیشی اور منگے بہ ان شاء اللہ موجود ہو پائے ڈرا کے صحیح خبر ہے دادا تو وہ اچھے سمرا ٹائم ہو پروگرام دینا اور دوش مگس میڈے مصروفیات ہو اچھا جی صحیح تھا ٹھیک تھا نو دارا تو اچھے سب اویل کوڑے پروگرام کے یشما کاسمیٹک کے تاسو کم پروڈکٹ استعمال کری یشما کاسمیٹک ہاں ہاں صحیح تھا اور پیغام بس اوور کے مینا والا تھا بالکل دیکھے شک نہیں ڈیرا ضیا تو من نا کال کو بولے اوکے اللہ حافظ یو جہان بننا چھ پروگرام کے دی منگ تو کال کو ڈیرا ضیا تو منوی ڈیر ٹائم بعد میں پروگرام کی طرح کالو تاسو ڈیرا ضیا تو من نہ کہ پروگرام کے دی کال کو رضو کال پتر بانے گورو چھ پکال بنے مکسرا بل سو کو دکھم زینا رضی السلام علیکم صحیح سو خبر ہے کم زینا زبردست خجی آواز کڑکی گی ہیلو
3: ہیلو
0: جی جی آواز کڑکی کی لگ صحیح بدل کا
3: گلشن
0: ٹیلر فرام کرک آواز کڑکی کی لگ صحیح بدل کہ بابا کال ڈراپ کی گی خپکے گی بنا زبل کو ٹھیک ٹھاک الحمد للہ تاسو خیر بالکل

जी हाँ, डायल एकेजी और मुसरप लाइव कॉल रुशई सिफर 330 सिफर 344 717 दादी मिच दिलायो कॉल नंबर दे जी पते नंबर बन रुशई आओ प्रोग्राम के प्रोग्राम रो सुरक्षा लगे शिफा कॉस्मेटिक्स पाकिस्तान दा वक्त कलर तरफ तसी चे दे मिच सरा सोकता है दी किम जिनाई कॉल कड़ाई सवेल ओगुड़ी अस्सलाम वालेकुम پازل پاور جا کے جکنا پولیس تے ہو پولیس تا ہوئی ہے کہ تسی درا دلے مخینہ وڑا وستے چے خبر ہے او کبھی دلر وڑا ہے یا

हाँ जी जनाब, बिल्कुल खबर है पटे हुए मुसा में ना दिन और दिन के उसार वे दलियो जी कोशिश कहो छे आवाज मुचक भी आवाज मुसफा भी क्लियर भी और दे तो से खबर बंद मिश भी जी नु भी आओ दे तो से खबर दे मिश जरा सफा की शाबाश है बिल्कुल जी दे तो से लाइव कालो खले बस 0330 0344 717 आमना टेलर ठुले मलगरी तसलमीनर लजली दी اغاو شامل اوی او خلش کی اوربادا کلر کسی سو کر سر السلام علیکم السلام علیکم جی سو خبر ہے کہ کیم جناب جی جی سو خبر ہے کہ کوم جناب اس در سیم دس خبر ہے کہ لک لک لک لا سے کولے ماروار چے ہے کنا بہار کے دکال کا والد یو جہان ون نہ چھ دوبارہ رو تکال کا والے شی چاوز درو سرا سیٹری ان ایرو دی بیا یو

जी जनाब, बड़ी गैर फन गल वाई करना शायद है ना। अस्सलाम वालेकुम, चरंगे या शाय या जोड़ी या बार बार ये ठीक है नजोते हैं बिल्कुल जश आए जे तरता शाय दासरा तो गोरे लका नचरा तो गोरे ओ नेग में द जड़गी उजी का गचरा तो गोरे वड़ी कैर फन गला कातल सम का कल कल बेदर नव डारे सकन रे चौदा से ने भी जर बगुसा न शे वड़ी कैदा इरफान हो गुसे डेरे के पता नष्ट चवे न او جناب حسینہ ہم دا وقت پروگرام اور بھی جناب کال کولے ڈیر کوشش وک کال سر ملاوی جناب او غاٹ عرفان ہو یای چ ا پ منگل ملا سے واچ لاتے لگا تے دای اغا یای چ پسلوٹی نا او میوے چ پپارٹی نا میں زون سٹڑائی لاتے وایا ہوے چ منے دا پتہ نرت لگے سو کو پہ ولا گی سو کو پہ خوشی نا ہوے چ بس لگیا یا